0: کہ جہاں اب تک تیری یہ لہروں کے دوش پہ آواز کی اس خوبصورت رشتے سے منسلک ہم اور آپ رہیں گے اس شو میں. اس کا نام ہے بول کے لب آزاد ہیں تیرے. ہم ہیں آزاد, آپ بھی ہیں آزاد اور لب ہیں آزاد آج. اور اس سے پہلے جناب حفیظ حق صاحب کا انٹرویو تھا ہمارے ساتھ, ان سے بات کرتے کرتے پہنچے ہم آپ تک. تو آج کا یہ شو جو کہ فن لسنرز آزاد شو ہے, یہ جناب ہم آپ پہ چھوڑے جاتے ہیں. اس کو اب شو بنانے کا جو کام ہے وہ آپ کا ہے. یہ جب چیزیں اس طرح کی بہت ساری چل رہی ہوتی ہیں تو اس میں پھر ہم شو آپ پہ چھوڑتے ہیں اور پھر دیکھتے ہیں جی کون آن ایئر آ رہا ہے, اور اس کے ساتھ ساتھ ہم چلنے کی کوشش کرتے ہیں, چلانے کے بجائے ہم چلنے کی کوشش کرتے ہیں. اتنا تو سمجھتے ہوں گے آپ, بہت سارے لوگ پچھلے شو میں ان سے بات نہیں ہو سکی, ملاقات نہیں ہو سکی. تو آپ تمام لوگوں کے لیے لائنیں حاضر ہیں جی. نمبر ہے اسٹوڈیو کا 972-501-9390. اور اس کے علاوہ وہ لوگ جو واٹس ایپ کے تھرو کال کرتے ہیں جی ہمیں, ان کے لیے آسانی پیدا کر دی ہے ریڈیو آزاد نے. نمبر ہے 972-741-3883. پچھلے تمام شوز کی قبولیت کا بہت بہت شکریہ آپ تمام لوگوں کا جی. امید کرتے ہیں کہ آج کا شو جو ہے وہ پچھلے شو سے بہتر ہوگا, کیونکہ اس شو کے لیے نا ویسے مزے کی بات ہے, یہ میرا خیال ہے اس کو اس طرح سے شروع کرنا چاہیے. اس شو کے لیے آپ تمام لوگ جو ہیں یہ شو شروع کرتے ہیں آج کال کے بجائے ایک ڈیڈیکیشن سے. اس شو کے لیے آپ کتنے ضروری ہیں یہ آپ کو پتہ چل جائے گا اس ٹریک کے ساتھ. تو آج کا شو شروع کرتے ہیں, کیونکہ یہ فن بھی ہے, لسنرز بھی ہیں, آزاد صاحب بھی ہیں, اور اس کے بعد شو بھی ہے. تو کوشش کرتے ہیں آج اس شو کو ایسے شروع کریں جیسے ہم نے اس سے پہلے کوئی شو شروع نہیں کیا. ٹھیک ہے, تو چلیے ہماری طرف سے ریڈیو آزاد بول کے لب آزاد ہے تیرے کی جو آڈینس ہے جس کی وجہ سے یہ شو یہاں تک پہنچا ہے, یہ ٹریک جی ہماری طرف سے آپ لوگوں کی نظر بول کے لب آزاد ہیں تیرے کی طرف سے آپ تمام لوگوں کے گوش گزار کرنا چاہ رہے ہیں جی. تو آپ ضروری ہیں جناب شو کے لیے, اور آج کا شو بھی ڈیڈیکیٹڈ ہے آپ تمام لوگوں کے لیے, فن لسنرز آزاد شو. اور وہ لوگ جو مہربان کرم فرما جو ہیں جو اکثر گلہ کرتے ہیں جی لائنز بڑی بزی ہوتی ہیں, تو آج ان کے لیے لائنز کھلی ہیں جی. آج کا شو پورے کا پورا آپ لوگوں کے اوپر ہے, جو آپ کا دل چاہے بات کرنا چاہیں آپ کر سکتے ہیں, میوزک سننا چاہے وہ سن سکتے ہیں. نمبر ہے جی اسٹوڈیو کا 972-501-9390, اور واٹس ایپ والوں کے لیے 972-741-3883. مہربان ہمارے ساتھ, کرتے ہیں ان سے بات جی.
1: ہلو
0: جی میم,
1: السلام علیکم
0: جی. وعلیکم السلام.
1: آج آپ آؤٹ آف 10 کتنا ہے؟
0: کیا جی؟
1: آج آپ کا انرجی لیول آؤٹ آف 10 کتنا ہے؟
0: وہ تو آپ لوگوں پہ ڈیپینڈ کرتے ہیں نا, آگے سے بندہ آئے گا, آگے جیسا پلیئر آتا ہے بندہ اس حساب سے انرجی نکالتا ہے نا. ہر بندہ جہانگیر خان تھوڑی ہوتا ہے کہ 555 میچ سارے ہی جیت جائے.
1: نہیں لیکن do you believe in fake it till you make it or face
0: it? فیک نہیں جی, فیک کریں پہلے, فیسنگ تو ہو ہی رہی ہوتی ہے نا ساتھ ساتھ. Once you are there you're already facing is there is no choice, so you have to fake it first.
1: Don't you think when we start speaking it, then aapka respond or aapki reaction by the time the event ends and it ends, you know, you come back to your own self.
0: Nein, so jis ka dimag nahi hota, nahi wo dimag ki baat bhi hai, jis tarah ka aapka brain kaam karta hai na, shuru mein آپ نے جب اس کو مینیفیسٹ کرنے کا طریقہ یہ ہے کہ جی آپ آج ویسے بہت ڈاؤن ہیں, تو آپ آج اپنے دماغ کو پہلے بتائیں گے جی آپ ڈاؤن نہیں ہیں. تو یہ فیکنگ نہیں ہوتی, یہ آپ برین کو پروگرام کیا جاتا ہے کہ تم ساتھ تو چل, آگے دیکھنا کیا ہوتا ہے. تو وہ ساتھ ساتھ جیسے چلتا ہے پھر جو ایکسائٹمنٹ کا لیول آتا رہتا ہے اس سے پھر مینو ساتھ اس کو ساتھ چل پڑتا ہے وہ, اور پھر آگے یہی چیزوں میں اکثر میں دنیا میں نا لوگوں کے پاس جان ہی نہیں ہوتی. تو وہ جان پہلے آپ اپنے جیسے شکرانہ ہے صبح اٹھ کے, اگر آپ نے آن اے ویری بیڈ ڈے اف یو اسٹارٹڈ فرام اے گریٹیٹیوڈ, ٹھیک ہے جی, کوئی اچھا سا گریٹیٹیوڈ کے ساتھ آپ نے شروع کیا, اس کے بعد ایک دو چھوٹے چھوٹے کام کیے دیٹ یو گڈ ایٹ رادر دین دوز تھنگز دیٹ یو اسٹرگل ان. تو آہستہ آہستہ فیک اٹ سے سلولی اینڈ گریجولی دن بہتر سے بہتر سے بہتر ہوتا چلا جاتا ہے. تو یہ اپنے آپ کو جاننے کو, اچھا کچھ لوگ ہوتے ہیں جن کو فیک کی عادت پڑ جاتی ہے, ایسے نہیں کرنا ٹھیک ہے.
1: مطلب میں پوچھ رہی تھی کیونکہ کچھ لوگ رہتے ہیں فیک ماحول میں,
0: نہیں وہ جو وہ والے جو
1: فیک موڈ میں رہتے ہیں, فیک انوائرمنٹ میں رہتے ہیں, فیک
0: وہ تو پلاسٹک میں, اگر آپ نے اس پہ اگر آپ چل پڑے تو پھر تو حالات. یہ تو آپ نے ایک گول کی طرف بڑھنے کے لیے جو بیسک انرجی ہے آپ کے پاس, اس انرجی لیول کو آپ نے لے کے چلنا ہے اور اسی سے پھر آہستہ آہستہ کچھ بنانا ہے. یعنی وہ جیسے وہ آزاد تھاٹ تھی نا, گو الانگ ود وٹ یو ہیو یو ول گیٹ وٹ یو وانٹ الانگ دا وے. تو یہ وہ والا فیکنس.
1: ابھی آپ نے گانا چلایا, یہ نان دھول کا نیا گانا آیا, تو میں یہ سن رہی تھی دو تین دن پہلے, تو مجھے اتنا رشک آتا ہے اس انسان پہ, اور ایسی جیسے आयुष्मान खुराना है ना, वो हर दूसरे दिन एक नेटफ्लिक्स की नई मूवी आ जाती है, ऐसे दान धूल के जैसे वसी शाह की एक चुप नई किताब आ रही होती थी ना, मुझे लगता है कुछ लोग क्रिएटिविटी के इतने धनी होते हैं कि पता नहीं कहाँ से माल उतर रहा होता है उनके पास, हर चौथे दिन एक नया गाना, एक नई मूवी, एक नया आर्ट, एक नई गजल, एक नई नजर।
0: ऐसे में जब आप 24 प्रोसेस ये है कि आप 24 घंटे जब उस एनवायरनमेंट में रहते हैं, राइटर्स को ही आप जानते हैं, म्यूजिशियन के साथ ये आपके ज़्यादातर उठ बैठ है, इन दिनों में आप काम ढूंढ रहे हैं और फिर यही आपकी रोजी रोटी भी है, तो ये तीनों चारों चीज़ें मिल जाती हैं तो ये चीज़ें दो अच्छा हो जाती हैं। अगर कोई कंफर्टेबल आदमी है जिसके और बहुत सारे यू नो लाइफ के बखेड़े हैं या वो और बहुत सारी चीज़ों में तबाह आजमाई कर रहा है तो फिर ये चीज़ें कभी कभी आती हैं, लेकिन एक आदमी जब सुबह दोपहर शाम यही करता है, जैसे हम रेडियो पे हैं तो यू नो शो है हमारा तो वो आता रहता है, उसमें से कोई काम की बात भी निकल आती है, तो ये रीज़न होता है। और इन्वायरमेंट कैसे आप क्रिएट करते हैं, और इसी में, और ज़्यादातर लोग ना फिर अपनी लाइफ में ये जो क्रिएटिव लोग होते हैं ये एक ही काम पे ज़्यादा फोकस करके तो एक ही चीज़ कर रहे होते हैं और आहिस्ता आहिस्ता बाकी चीज़ें जो हैं वो चैलेंज बन जाते हैं तमाम लोगों के लिए, तो ये भी एक साइड अगर आप ये देखें तो यू नो बहुत सारे और लोगों को भी समझ आएगी। लेकिन अगर आप अपने काम को ऐसे दुआच्छा करते हैं और आपने उसके लिए वक्त निकाल दिया और आपने अपनी टाइम मैनेजमेंट और लाइफ को ऐसे मैनेज कर लिया कि बाकी चीज़ें भी आपने ठीक रखी हैं और ये काम भी, तो ये एक बहुत मुश्किल काम है और इसमें भी कुछ लोग सक्सेसफुल हो जाते हैं, और अगर कुछ लोग ऐसे हैं तो हमारे लिए बड़ा यू नो आसानी वाला उनसे सबक सीखा जा सकता
1: है। अच्छा, फरवरी का महीना, जितना फरवरी कहने में मजा आता है ना वो फरवरी कहने में नहीं आता।
0: फरवरी ऐसे कह रहे होते हैं जैसे दांत आपस में टकरा रहे होते हैं ना, तो फरवरी आराम से कहे, फरवरी के लिए ना दांत और जुबान जो है ना उसका गोता खाना जरूरी है, और ठंड की वजह से बंदा लिपटा हुआ होता है तो वो फरवरी आसानी से निकल आता है।
1: हम पक्के पक्के देसी लोग हैं, हम फरवरी, यू नो फरवरी का महीना, यू नो एक्सेप्टिंग, एक्सपेक्टिंग, एक्सप्रेसिंग, तो इट्स अ ब्यूटीफुल मंथ टू यूज द पावरफुल टूल ऑफ एक्सप्रेशन। तो मैं उस दिन
0: ये वो वैलेंटाइन की वजह से, भाईजान वैलेंटाइन जो थे उनकी वजह से भी,
1: वही तो लव इज इन द एयर।
0: अच्छा, अल्लाह खैर,
1: लव वो लव हो गया है। तो मैं उस दिन किसी को टेक्स्ट लिख रही थी, तो मैंने कोई बात लिखना चाह रही थी और मैंने लिखने के बजाय मैंने एक इमोजी डाला और मैंने टेक्स्ट भेज दिया। बाद में मैं सोच रही थी कि मैंने क्यों किया ना, मुझे लव्स खूबसूरत लगते हैं और बात को एक्सप्रेस करना चाहिए। एंड देन जब मैंने अपने इमोजीज का टैब खोला तो उसमें कुछ सैकड़ों इमोजीज थे और उनमें से मुझे कुछ के तो पता भी नहीं था कि उनको कैसे यूज करना है और इसका मतलब क्या है, उसको कब इस्तेमाल करते हैं और ये चीज क्यों रखा गया।
0: चले इमोजी से बात करें ना, लेकिन इमोजी से रिलेटेड एक बात जो शायद आपने ध्यान भी ना दियो, जो मुझे भी नहीं पता चला, एक तो इमोजीज जो कम लोग यूज करते हैं ना, जब वो गए तो उसके अंदर इमोजीज ही इमोजीज हैं। फिर आपने ये देखा है कि नए जमाने में ये प्रोनाउंस के ज़माने में और हर चीज़ रेसिज्म और इसमें आने की वजह से एग्जैक्ट सेम चीज़ें काले रंग के भी हैं, सफ़ेद भी हैं और डिफरेंट कलर्स के भी हैं, ताकि एक दूसरे को कोई कलर की इमोजी भी भेज दे तो अगले की ना तबा उसके ना उसको उसको गिरा ना गुजरे। तो ये भी इतनी मुश्किल चीज़ें हैं कि आप एक सही चीज़ भेजना चाहते हैं तो उसका आगे से कोई मतलब कोई कॉनोटेशन भी लोग निकाल लेंगे, तो इतना मुश्किल कर दी हमने कि एक फ़न चीज़, हंसती हुई एक चीज़ आप काले रंग में भेजें या भूरे रंग में भेजें या गोरे रंग में भेजें, इनका भी ख्याल रखा जाता है लोगों को, तो हमें नहीं पता इन कामों को।
1: बिल्कुल, और उसका एक कौन जो मुझे समझ आया है कि देखें हम लोगों ने अपनी ज़िंदगी को सिर्फ 4-5 इमोजीज की नज़र कर दिया है। आप किसी को कंफ्यूज हैं तो आहा, आपको किसी को रिस्पॉन्ड करना है तो आहा, आपने किसी को नाराज नहीं करना और ना भी नहीं करना तो आहा, हंसी आ रही है तो आहा, नहीं आ रही तो आहा, मतलब एक सैड, एक हार्ट, एक स्माइली और एक थम्सअप का इमोजी लेके हम पूरी ज़िंदगी गुजार रहे हैं। तो ऐसा क्यों है कि हम लोग जो एक्सप्रेशंस हैं, तो अगर किसी भी पर्टिकुलर सिचुएशन में हम लोगों को पता नहीं है हाउ टू यूज़ अ प्रॉपर लैंग्वेज, हाउ टू यूज़ अ प्रॉपर वर्ड, हाउ टू यूज़ अ प्रॉपर एक्सप्रेशन टू एक्सप्रेस दैट। मैंने लोगों को इतनी स्पीड में टेक्स्ट करते देखा, घूटे से बैठे टेक्स्ट कर रहे होते हैं, लेकिन उन्हीं लोगों से 2-2 घंटे टेक्स्ट करते हैं, लेकिन अगर 10 मिनट की कन्वर्सेशन फेस टू फेस दे कांट कैरी ऑन। तो लव्स जो इतने खूबसूरत हैं और एक्सप्रेशन जो इतने खूबसूरत हैं, हमने इमोजीज की नज़र कर दी हैं और हमें पता ही नहीं है कि रियल लाइफ में उनको यूज़ कैसे करना है और अगले के एक्सप्रेशन को समझना कैसे। तो व्हाट डू यू थिंक अबाउट दैट?
0: देखें, 2-3 चीज़ें इसके अंदर, मैं इसके बारे में बात करता हूँ, को और हमारे साथ हैं उनसे भी मैं कॉल एक दफ़ा ले लूँ। रेडियो आज़ाद, यू ऑन द एयर।
2: अस्सलाम वालेकुम आज़ाद जी।
0: वालेकुम सलाम, मेहरबान, कैसे हैं आप?
2: बिल्कुल ठीक, आप कैसे हैं?
0: अल्लाह करम, अल्लाह करम।
2: इतना अच्छा आपने गाना लगाया था ना शुरू में, मुझे उससे वो गाना याद आ गया कि कुछ लोग आपकी ज़िंदगी में, हम एक मजमा लिए चलते हैं लेकिन बाज़ लोग इतने इम्पोर्टेंट होते हैं कि वो अगर कुछ हो जाए तो बड़ा उसमें जो है ना फिर ਤੰਗ ਹੋ ਜਾਤਾ ਹੈ ਸਭ ਲੋਗੋਂ ਕਾ ਵੋ ਹੈ ਨਾ ਗਾਣਾ ਜਗ ਬਦਲਤਾ ਵੇਖਿਆ ਰੱਬ ਬਦਲਤਾ ਵੇਖਿਆ ਅਗਰ ਤੂੰ ਹੀ ਤੂੰ ਵੀ ਬਦਲ ਗਿਆ ਤੇ ਮੈਂ ਮਰ ਹੀ ਜਾਵਾਂਗੀ ਤੋ
0: ਬਾਅਦ ਮੈਂ ਪਤਾ ਚਲਤਾ ਹੈ ਕਿ ਇਸ ਮੌਤੋਂ ਕਦੇ ਕੋਈ ਨਹੀਂ ਮਰਤਾ ਜੀ
2: ਜੀ ਜੀ ਬਿਲਕੁਲ ਬਿਲਕੁਲ ਇਹ ਤਾਂ ਹੈ ਔਰ ਉਸਕੇ ਆਪਣੇ ਐਕਸਪ੍ਰੈਸ਼ਨ ਹੈ ਬਾਜ ਲੋਗੋਂ ਕੇ ਔਰ ਮੈਂ ਇਹ ਕਹਿ ਰਹੀ ਥੀ ਕਿ ਇੱਕ ਚੀਜ਼ ਆਈ ਹੈਵ ਓਬਜ਼ਰਵਡ ਅਜ਼ਾ ਜੀ ਆਪਕੇ ਓਵਰ ਦਾ ਪੀਰੀਅਡ ਆਫ ਟਾਈਮ 10 ਈਅਰਸ ਮੈਨੇ ਆਪਕਾ ਕਲਿਪ ਵੀ ਥਾ ਤਕਬੀਰ ਤਦਬੀਰ ਔਰ ਤਕਰੀਰ ਰਾਈਟ ਤੋ ਐਕਚੁਲੀ ਜਬ ਮੈਨੇ ਦੇਖਾ ਹੈ ਕਿ ਬਹੁਤ ਐਸੀ ਕਿਉਂਕਿ ਆਪਕੇ ਪਾਸ ਇਤਨਾ ਮਾਸ਼ਾਅੱਲਾ ਸੇ ਮਵਾਦ ਹੋਤਾ ਹੈ ਇਲਮ ਹੋਤਾ ਹੈ ਕਿ ਯੂ ਕੈਨ ਟਾਕ ਅ ਲੋਟ ਲੇਕਿਨ ਬਹੁਤ ਸੀ ਜਗ੍ਹਾਓਂ ਪਰ ਮੈਨੇ ਐਸੇ ਦੇਖਾ ਹੈ ਕਿ ਹਮ ਚਾਹ ਰਹੇ ਹੋਤੇ ਹੈ ਕਿ ਆਪ ਬੋਲੇ ਕੁਛ ਵਹਾਂ ਪਰ ਕਹੇ ਲੇਕਿਨ ਆਪ ਕਹਤੇ ਕਿ ਨਹੀਂ ਮੈਂ ਯਹਾਂ ਨਹੀਂ ਬੋਲੂੰਗਾ ਔਰ ਮੈਂ ਜੋ ਹੂੰ ਅਭੀ ਇਨਕੋ ਆਪ ਕਹਿਣੇ ਦੇ ਤੋ ਲੇਕਿਨ ਲੋਕ ਜੋ ਹੈ ਨਾ ਮੈਂ ਦੇਖਤੀ ਹੂੰ ਬਗੈਰ ਕਿਸੀ ਮਤਲਬ ਐਸੀ ਉਨਕੇ ਪਾਸ ਨਾ ਉਨਕੇ ਪਾਸ ਕੋਈ ਪੋਜੀਸ਼ਨ ਹੋਤੀ ਹੈ ਨਾ ਉਨਕਾ ਕੋਈ ਇਤਨਾ ਮਰਤਬਾ ਹੋਤਾ ਹੈ ਐਂਡ ਦੇ ਟਾਕ ਅ ਲੋਟ ਫਸਟ ਆਫ ਆਲ ਆਈ ਹੈਵ ਦਿਸ ਪੁਆਇੰਟ ਕਿ ਬਾਈ ਦੇ ਡੋਂਟ ਅੰਡਰਸਟੈਂਡ ਦਿਸ ਸਿਚੁਏਸ਼ਨ ਕਿ ਉਨਕੀ ਜਗ੍ਹਾ ਨਹੀਂ ਹੈ ਉਨਕੋ ਇਸ ਵਕਤ ਨਹੀਂ ਬੋਲਣਾ ਚਾਹੀਏ ਔਰ ਸੈਕਿੰਡਲੀ ਕਭੀ ਕਭੀ ਕੁਛ ਦਿਨ ਐਸੇ ਹੋਤੇ ਹੈ ਅਜ਼ਾਦ ਜੀ ਕਿ ਆਪ ਸਭ ਕੁਛ ਵੀ ਕਰ ਲੇ ਆਪ ਪੂਰੀ ਕੋਸ਼ਿਸ਼ ਕਰ ਰਹੇ ਹੋਤੇ ਹੈ ਲੇਕਿਨ ਵੋ ਦਿਨ ਨਾ ਗਲਤ ਜਾ ਰਹੇ ਹੋਤੇ ਹੈ ਬਹੁਤ ਹਰ ਚੀਜ਼ ਗਲਤ ਹੋ ਰਹੀ ਹੋਤੀ ਹੈ ਹਰ ਚੀਜ਼ ਜੋ ਹੈ ਨਾ ਬੁਰੀ ਹੋ ਰਹੀ ਹੋਤੀ ਹੈ ਤੋ ਆਈ ਐਮ ਸ਼ੋਰ ਆਪ ਵੀ ਕਿਉਂਕਿ ਇਨਸਾਨ ਹੈ ਆਪ ਮਾਸ਼ਾਅੱਲਾ ਜੋ ਵੈਸੇ ਆਪ ਯੂ ਨੋ ਹਾਊ ਟੂ ਹੈਂਡਲ ਦ ਸਿਚੁਏਸ਼ਨ ਬਟ ਹਾਊ ਡੂ ਯੂ ਡੀਲ ਵਿਦ ਦੋਸ situations jab aise din aaye ke bahut aap har cheez ulti ho rahi ho aap se aur kuch sahi nahi ho raha ho
0: pehle to tere jis jagah abhi main jahan pe jo kaam kar raha hu aur you know jis kisam ki meri life hai ya maine life aisi create kar li hai usme aise din bade kam aate hain ki jab koi din ko main kahun ki ye din bada bura guzar raha hai theek hai wo health se related agar koi cheez ho ya mood se related agar koi cheez ho to aur baat hai लेकिन उस दिन भी मैं कोशिश ये करता हूँ कि अगर कोई उल्टे सीधे दिन है या मूड ठीक नहीं चल रहा या यू नो कोई चीज़ बैक एंड पे कोई ऐसी फाइल खुल गई है जिसकी वजह से आप इरिटेट हो गए हैं या कोई ऐसी यू नो जैसे एलर्जन होता है स्टिमुलेंट होता है जिसकी वजह से यू नो मूड ऑफ हो गया है या कुछ चीज़ हाथ नहीं आ रही प्रॉपर तो उस दिन आप सुकून करें उस दिन आप अपनी कंपनी को इन्जॉय करने की कोशिश करें जो उसको जो पुअर इम्पल्स कंट्रोल है ना किसी को कॉल करके या उस दिन किसी गलत बंदे ने कॉल कर दिया उसने पहले इतनी दफ़ा आपको तंग किया हुआ है कि वो उस दिन आपके हाथ चढ़ गया तो मसला बन जाएगा तो इसीलिए बेहतर ये है कि अवॉइड करें इन तमाम चीज़ों को कॉल्स लेने के बजाय जो बेयर मिनिमम चीज़ें हैं वो बेसिक करें उस दिन की और उसके बाद एक्सरसाइज करने की कोशिश करें आपकी हैप्पी हॉर्मोन्स जो हैं वो उनकी जब सेक्रेशन होगी तो आप काफ़ी बेहतर फील करेंगे मैं एक्सरसाइज के बाद जब थकता हूँ तो जो वो थकावट होती है ना वो मुझे सुकून देती है और उसके बाद मैं अच्छा खाना खाने की कोशिश करता हूँ अपनी वॉक करने की कोशिश करता हूँ लोगों को अवॉइड करता हूँ कोई मैसेज कॉल आए तो कहता हूँ कल बात कर लेंगे या परसों टाइम ऐसा सेट कर लेता हूँ और उस दिन फिर लोगों को मैं बॉदर नहीं करना चाहता उस दिन मैं मूवी देखता हूँ कोई बहुत अच्छी सी कोई यू नो रब से रिलेटेड जो चीज़ होती है वो देखने सुनने की कोशिश करता हूँ या कुछ लिखने के ऐसे मेरे माइंड में जो चीज़ें आ रही होती हैं कि ये क्यों हो रहा है मैं उसका मटेरियल बना लेता हूँ अपने शो के लिए बना लेता हूँ ये जो पॉइंट्स आपको मिलते हैं फिर लोग कहते हैं जी आप इतने टॉपिक्स के ऊपर इतने यू नो हर किस्म के चीज़ों के ऊपर आप बात कर लेते हैं तो वो इसी तरह ज़िंदगी से ही आदमी सीखता है एक्सपीरियंसिस से आदमी सीखता है नाकामियों से सीखता है इरादों के टूटने से सीखता है लोगों के बदलने से उनकी सोच बदलने से वो जब यू नो कमिटमेंट्स करते हैं तो पूरे नहीं कर पाते इस तरह बहुत सारी ऐसी चीज़ें बैक एंड पे उनको खोजने से बस आप जब ये काम करते हैं तो वो दिन बड़ा आसान हो जाता है मेहरबान है हमारे पास आपके दूसरे सवाल का भी जवाब दे दो रेडियो आजादी रौंदी है
3: जी अस्सलाम वालेकुम
0: वालेकुम अस्सलाम कैसे हैं आप
3: बिल्कुल मजे में ठीक ठाक
0: आज का पूरा शो ना इसी तरह है अगर आप सोच रहे हैं कि इसमें कोई कमाल बात होनी है तो कुछ नहीं आज हम सिर्फ इसलिए आए हैं कि इससे पहले इंटरव्यू में हमारे दिमाग का जूस निकल चुका है अब हमने कोशिश करनी कि आज
3: देखें कभी कभार जो है फ्लो आपका जो होता है हमें पता होता है और कभी कभार सिर्फ हम बातें करते हैं मतलब एक्सचेंज ऑफ सिर्फ पॉइंट्स एंड आइडियाज उसमें जरूरी नहीं है कि आप हमें डिटेल में जाएं
0: और मैं ये भी चाहता हूं कि आप लोगों के ना आप लोगों की भी बहुत सारी ऐसी बातें हैं अभी आपको पता है एक शो आने वाला है जिसमें मैं आपको एक्सप्लेन करता हूँ ठीक है एक शो अभी आने वाला है जिसमें मैंने आप लोगों के अंदर क्या क्या चेंजेस देखी ओवर द पीरियड ऑफ टाइम
3: अच्छा ये बहुत अच्छा होगा ताकि हमें भी पता चले
0: उसमें भी जो कॉलर, हमारे अंदर जो बोलेगा वही कुंडा खोलेगा ठीक है यानी कि जो भी कॉल करने आएगा वो उसके बारे में मैं बात करूंगा कि आपको ओवर द पीरियड ऑफ टाइम, तो जिस जिस को चाहिए या वो मैसेज कर लेंगे जी हमें आपने सर इतने सालों में हमें क्या चेंजेस आए, बेहतरी में क्या आपने देखा, कमजोरी में आपने क्या देखा, चैलेंजेस क्या हैं, तो जो जो बंदा भी आएगा मैं कोई मेरे पास रेडी नहीं होगा कुछ भी, बट ओवर
3: कुंडा खोलेंगे बिल्कुल। अगर जी मैं तो जब अपने फादर को लूज किया बहुत अर्ली एज में, तब से आंख खुल चुकी है, मतलब रियलिटी जिसको मैं रियलिटी कहती हूँ, कभी आप डिफाइन कीजिएगा व्हाई वी से रियलिटी, व्हाट इज रियलिटी एंड हाउ डू वी नो दैट वी हैव टू यू नो फेस द रियलिटी, ये भी जरा बताइएगा। लेकिन आज ऐसी बातचीत करते हैं कि आपने कुछ अर्से पहले ये जो है एआई उसकी थोड़ी सी बात की थी, मुझे नहीं, मैंने प्रोग्राम पूरा नहीं सुना आपका, अगर आपने किया होगा तो। तो पुराने जमाने में इंसान का इंसान से जो हम कहते हैं कनेक्शन था, कि बैठ के चाय खानों में, किस्सा बाजारों में किस्से सुनाए जाते थे, कहीं दूर दराज से कोई आता था सफर करके तो वो किस्से सुनाता था, तो वो एनर्जी का जो एक्सचेंज था वो वन टू वन होता था या ग्रुप में होता था। आज हमारे पास प्लेटफॉर्म इतने ज्यादा हो गए हैं कि हमें शायद हम घर बैठ के भी सारी चीजें हमारे एक छोटे से टैबलेट पे या फोन पे या कंप्यूटर पे होती हैं, तो हमें फिर इंसानों की जरूरत नहीं रही। और आहिस्ता आहिस्ता इंसान जो है, हम देखें अगर हॉस्पिटल जाएं कहीं पे भी तो सबके मुंह के आगे फोन है, लेकिन जो अब भी बूढ़े जो हैं हॉस्पिटल जाएं तो बैठे होते हैं तो जरूर आपसे बात करने की कोशिश करते हैं हेलो हाय करके। तो अभी कुछ दिनों पहले हमने अपने कंप्यूटर पे जेमिनी 2.0 जो भी है एआई वो डाउनलोड किया, और चैट जीपीटी क्योंकि वो सिर्फ और सिर्फ टेक्स्ट है, लेकिन ये जो है आपके साथ बाकायदा इंटरैक्टिव टॉक करता है। और मैंने कुछ सवाल पूछे, मेरे हस्बैंड ने पूछे, तो कुछ मैंने सवाल स्पेशली ब्रॉडर पर्सपेक्टिव से पूछे, तो उसने मुझे ये कहा कि बहुत ही ब्रॉडर क्वेश्चन है, इसको नैरो डाउन करके मुझे टुकड़ों में पूछो, यानी इसको। तो आज के इंसान के पास ये सब चीजें आ चुकी हैं कि घर बैठे हुए हम किसी से भी बात कर सकते हैं, चलो जो भी आप चाहे वीडियो कन्वर्सेशन करना चाहें, वॉइस कन्वर्सेशन करें, किसी से बातचीत करें, ग्रुप में डिस्कशन करें, एआई कुछ नहीं है दोस्त यार कुछ तो आप एआई से बातें कर लें। तो ये होते होते जैसे एक जमाने में हम चश्मा पहनते थे, चश्मा जब आया तो इंसानों को बहुत हेल्प मिली, इसी तरह बार्ब वायर्स जहाँ आए बार्ब वायर्स, तो वो जो है वहां पे जो ये थे भेड़ों को और संभालते थे तो वो खत्म हो गए वो। तो आहिस्ता आहिस्ता आहिस्ता इंसानी चेंजेस और तरक्की और टेक्नोलॉजी की अलग अलग मंजिलें तय करते हुए कई जॉब्स आए कई गए, जो आपका बाप दादाओं का जो होता था ऑक्यूपेशन, यानी लकड़ा रहा है, कारपेंटर है, बुचर है, तो वो नस्ल दर नस्ल चला आता था। लेकिन आज के दौर में ये सब चीजें इतनी खत्म हो चुकी हैं। लेकिन मेरा इस पे अब छोटा सा ये पॉइंट है, क्या अगला वक्त ऐसा होगा कि देखें डर हर तरह का है कि एआई टेक ओवर कर लेगा, टेक ओवर कर लेगा, क्या उसके पास इतनी कॉन्शियसनेस आ जाएगी, इतनी शार्पनेस आ जाएगी कि हम ह्यूमन स्पीशी बिल्कुल ही डाउन टू अर्थ हो जाएंगे या बिल्कुल खत्म हो जाएंगे। सो ये सारे खौफ और डर तो हैं अपनी जगह इंसानों को कि पता नहीं क्या से क्या होगा और एआई कितना टेक ओवर करेगा। लेकिन सबसे ज्यादा जो मैंने जेमिनी के साथ इंटरेक्ट करते हुए फील किया कि एनर्जी जो हमारे अंदर से निकलती है, आवाज से, हमारे हार्ट की बीट से, हमारे माइंड के थॉट से, उसमें कमी है, वो मजा नहीं देती जो मैं किसी एक दोस्त से बात कर रही हूँ। हालांकि इट इज अ वेरी इंटरैक्टिव एआई जिसको मैंने काफी अर्से के बाद चैट जीपीटी उसके बाद फील किया। सो आपके ख्याल में इंसान की कहाँ रसाई होगी अब इसके बाद, क्या होगा कुछ?
0: देखिए मेरा जो एआई के साथ एक्सपीरियंस है ना, अभी मेरे एक दोस्त हैं वो काफ़ी एआई में, तो एक दिन कोई बात हो रही थी, उन्होंने मुझसे क्वेश्चन पूछा और कोई बात कि अगर हम एक चीज़ शुरू करते हैं तो उसमें ये चीज़ हम कैसे करेंगे। तो मैं वॉक कर रहा था खाने के बाद, तो उनको मैंने कहा इसमें ये चीज़ें जो है ना इसको हमें ध्यान में रखना पड़ेगा। तो थोड़ी देर के बाद, तकरीबन 4-5 मिनट के बाद जब कॉल ख़त्म हुई, तो मैंने देखा जो जो मैंने बोला था उसके ऊपर उन्होंने बड़ी लंबी सी डिटेल में ऑलमोस्ट सेम पॉइंट्स के साथ वो उन्होंने मुझे लिखा हुआ भेज दिया, तो मैं बड़ा हैरान हुआ कि जब मैं बोल रहा था तो क्या वो साथ साथ लिख रही थी या वो क्या, मतलब कैसे उन्होंने ये सब किया। तो मैंने कहा यही मैंने बातें कि आपने बहुत अच्छा एलैबोरेट करके उसको एक्सप्लेन कर दिया। तो उन्होंने कहा नहीं ये तो मैंने AI से और चैट GPT से उससे मैंने लिया। तो मैं हैरान रह गया कि मतलब मेरे ख्याल से जो बातें मैंने उनको बताई थी वो 25-30 साल की एक्सपीरियंस ह्यूमन साइकोलॉजी को सामने रख के, ऑडियंस को सामने रख के एक चीज़ डिज़ाइन करके उन्होंने मुझसे पूछा, तो जो जो मेरे एक्सपीरियंस में था 25-30 साल का एक्सपीरियंस का निचोड़ मैंने उनको 5 मिनट में दिया। वही उन्होंने जब चैट GPT से एग्जैक्ट सेम पॉइंट्स थे वो थोड़े से और एलैबोरेट करके उसने उसको दे दिया। तो मैं भी हैरान हुआ, तो फिर मुझे इससे समझ आया कि उन्होंने कितनी इंटेलिजेंट चीज़ है। लेकिन ये जो डर है ना कि AI टेक ओवर कर लेगी, देखिए हम इंसान का ना हमें डर बहुत लगा रहता है कोई भी चीज़ करने से। अब आप ये देखें, मुझे एक बात बताएं, जब कंप्यूटर हमारा एक्ट अप करता है, व्हाट्सएप काम नहीं कर रहा होता या फ़ोन हमारे में उल्टी सीधी चीज़ें या स्लो या तेज़ या अजीब सा कुछ होने लगता है, हम क्या करते हैं उसका स्विच ऑफ कर देते हैं। वो क्या कर लेता है, कुछ भी नहीं कर सकता वो। बिल्कुल इसी तरह एक चीज़ बनाई गई है आसानी के लिए, वो इंसानों को, और वो आप ये समझें कि मैस प्रोडक्शन के लिए और ऐसी कुछ चीज़ों के लिए उसके अंदर बेसिक इन्फॉर्मेशन और थोड़ी सी इंटेलिजेंस जो ना उसके अंदर चीज़ों को डाला जाएगा, लेकिन इंटेलेक्चुअल एबिलिटीज़ जो उसके अंदर हैं वो डाली गई हैं, तो उसके हिसाब से वो चीज़ों को इंटरप्रेट करेगा और आपको एक आंसर दे देगा आसानी के लिए। जैसे कैलकुलेटर अगर आया था तो उसका फ़ायदा तो बहुत सारा हुआ, उसका नुकसान ये हुआ कि हम लोगों को जो चीज़ें हम ज़रब जमा और यू नो एडिशन सब्सट्रैक्शन जो वैसे कर लिया करते थे वो ख़त्म हो गया। लेकिन क्या उसने हमारी ज़िंदगी आसान की कि नहीं, बहुत आसान की। बिल्कुल इसी तरह पहले हम एक दूसरे के फ़ोन नंबर याद कर लिया करते थे, घरों के दूसरे लोगों के नंबर हमें बड़े ज़बानी याद होते थे। अब जब फ़ोन आया उसने स्टोर करना शुरू किया हमसे, अब वो नंबर्स हमको याद नहीं होते, लेकिन बनाया हम ही ने और उसमें से आसानी और बेहतर से बेहतर यू नो चीज़ें आना शुरू हो गई। बिल्कुल इसी तरह AI भी आहिस्ता आहिस्ता एडवांसमेंट जो है वो आहिस्ता आहिस्ता उसमें होती रहेगी, लेकिन ह्यूमन बीइंग को रिप्लेस नहीं किया जा सकता जिसके ब्रेन से इसने जन्म लिया है। हाँ, जो निकम्मे ह्यूमन बीइंग्स हैं जो सिर्फ बटन दबाते हैं बैठ के किसी चीज़ का, या लिफ्ट का बटन दबा रहे होते हैं, बेचारे निकम्मे इसलिए कह रहा हूँ कि ये सब की ज़रूरत नहीं पड़ेगी, या वेटर जो कि एक चीज़ कमरे में डिलीवर करता है, या यू नो मेल मैन जो है, या बहुत सारी चीज़ों के मिडल मैन, ये ख़त्म हो जाएंगे, इनकी जगह पर आसानी से वो बेसिक रोबोटिक टेक्नोलॉजी है। इस दफ़ा मैं LA में जा रहे थे, हम वॉक कर रहे थे सड़क पे साइड पे, तो देखा एक बॉक्स सी एक चीज़ है, वो चले चला जा रहा है और उसके यू नो उसके अंदर जो भी किसी की रिक्वायरमेंट होगी वो बिल्कुल हमारी तरह सिग्नल पे खड़ा हुआ, वहाँ से वो उस लेफ्ट थोड़ा सा मुड़ा और वहाँ से हम भी साथ चले, वो उसने भी सड़क क्रॉस की। तो ये चीज़ें हम देख रहे हैं, होटल में जब जाते हैं तो यू नो टावल चीज़ें चाहिए होती हैं तो वो भी लेके वो आ जाता है। तो इस तरह आहिस्ता आहिस्ता और चीज़ें भी डिलीवर कर दी जाएंगी एंड्रॉयड के ज़रिए, और ज़्यादा फास्ट हो जाएगा सब कुछ। तो ये वाली बात कि उसको कॉन्शियसनेस उसके अंदर पैदा हो जाएगी, ये नहीं हो सकता। रूह उसके अंदर पैदा हो जाएगी, ये नहीं हो सकता। लेकिन ये जरूर हो सकता है कि अगर आप उसको टेक्नोलॉजिकली इतना एडवांस कर दें कि वो फिर आपके उसकी जो बेसिक चीज़ें हैं आम आदमी उसको नहीं हैंडल कर सकता, लेकिन जिस फैक्ट्री में जिस जगह से बन के वो आया है वहाँ पे उसको बहुत आराम से हैंडल किया जा सकता है। डरते क्यों लोग हैं कि हमें रिप्लेस कर दिया जाएगा, क्योंकि लोगों ने ब्रेन यूज़ करना बहुत पहले छोड़ दिया था। जिस आदमी की कम्युनिकेशन स्किल्स, ह्यूमन इंटरेक्शन, उसको हाथ लगाने से क्या वो इंसान की तरह की एनर्जी जो है वो ऐसी प्रोड्यूस होगी कि जो कि आपके और हमारे दिल और दिमाग में होती है, या क्या उससे लोग बच्चे पैदा करना शुरू कर देंगे या उसके बगैर लोग। हुआ ये है कि बंदा ना शुरू में बंदा बंदे को तरस जाता था, जब लोग एक दूसरे को मिलते थे तो वो खुश होते थे, एक कम्युनिटी के लोग दूसरी कम्युनिटी से, लैंग्वेज इस तरह बनी, कल्चर इस तरह सामने आए, तो बंदा बंदे का दारू था, मेडिसिन के तौर पे काम करता था, थेरेप्यूटिक था, कैथार्टिक था। फिर क्या हुआ, जब लोगों की ख्वाहिशात बढ़ना शुरू हो गई, बेसिक चीज़ें जब उनको मिल गईं तो उन्होंने मुश्किलें तकलीफ़ें और मारामारी शुरू कर दी नफसा नफसी के चक्कर में, मेरे पास जमा करने के लिए और अपनी अपनी औलाद, अपने प्लॉट, अपने घर, अपना सब कुछ। जब ये उसने करना शुरू किया तो यही बंदा बंदे का मारू हो गया।
4: और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी। दिस इज़ आज़ाद साइनिंग ऑफ। यू कैन ऑल्सो लिसन टू आर रेडियो स्टेशन एट www.radioazad.us. इसके अलावा अगर आप पोएम्स सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे. स्पेशली बताना जरूरी है उन तमाम लोगों को जो शोज की रिकॉर्डिंग या अपने फेवरेट शोज की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर, आप लोग मिक्स क्लाउड पे जाके रेडियो आजाद को सर्च कीजिए और हमारे शोज वहां पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं. और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आजाद. तो हम याद रखिएगा जिंदगी तो फिर मिलेंगे, और सबसे इम्पोर्टेंट बात, लोगों के लिए आसानियां पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा. खुदा हाफिज.
5: This program will continue after the break. Continue listening to Inspire FM.
6: Inspire FM.
7: Inspire 105.1 FM.
8: Prophet Muhammad, peace be upon him, said, Shaitan puts 3 knots at the back of the head of any of you if he's asleep. On every knot, he reads and exhales the following words. The night is long, so stay asleep. When one wakes up and remembers Allah, the first knot is undone. And when one performs ablution, the second knot is undone. And when one prays salat, the third knot is undone. From Sahih al-Bukhari.
9: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims. The specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
10: AK Windows South Limited, manufacturers and installers of high quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, gushering and much, much more. We specialise in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10 E, Britannia Estate, Leegrave Road, Luton.
11: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express, brought to you by the team behind Top's Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites, then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk, or like Gao Express on Facebook.
12: अस्सलाम वालेकुम, मेरा नाम किरण है. कोट कश्मीर ऑर्फन रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम और तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है. अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे. कोट UK ऑफिस 03001234774 core.org.uk.
0: बचपन से सुनते आए हैं ये नहीं कहना, वो नहीं करना, सवाल नहीं पूछना, और फिर इसी रविश से हमारे जहनी और माशरती मसाइल उलझते चले गए. हमारे मसाइल हमारे हालात से नहीं, हमारे ख्यालात से पैदा होते हैं, और ख्यालात दुरुस्त किए जा सकते हैं. मैं हूं आज़ाद, और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से, तो बात कीजिए, क्योंकि अब बोल के लब आज़ाद है तेरे. ओनली ऑन इंस्पायर FM.
13: From the studios of Inspire FM, the time is now 12:30.
0: बचपन से सुनते आए हैं ये नहीं कहना, वो नहीं करना, सवाल नहीं पूछना,
4: اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے۔ ہمارے مسائل ہمارے حالات سے نہیں، ہمارے خیالات سے پیدا ہوتے ہیں، اور خیالات درست کیے جا سکتے ہیں۔ میں ہوں آزاد، اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے، تو بات کیجئے، کیونکہ اب بول کے لب آزاد ہیں تیرے۔ Only on Inspire FM.
14: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap, bol ke lab azad hain tere.
0: Ab jo log pehle mohabbat ko taraste the پرانے زمانے میں، تمام لو سٹوریز میں جو وہ سٹیج پہ کرتے تھے، اس میں ایون شیکسپیرین زمانے میں بھی مرد ہی عورتوں کا رول کیا کرتے تھے۔ عورت میں کہتا ہوں، پرانے زمانے میں سرمے کی طرح آنکھ میں لگانے کے لیے نہیں ملتی تھی، تو اسی لیے محبت میں یو نو لوگ قصیدے پڑھتے تھے اور کہانیاں بنتی تھیں۔ وہی عورت جب میسر آئی، جب آہستہ آہستہ ساتھ ملاپ شروع ہوا، تو دونوں کے جو بھی چھوٹے موٹے چیلنجز تھے، اس کی وجہ سے پرابلمز اتنے پیدا ہو گئے کہ وہ مارا ماری شروع ہوئی، کہ آج تک ختم نہیں ہو رہی، بلکہ اب اور بڑھ گئی ہے، کیونکہ لوگوں کو بہت سارے ایسے رائٹس مل گئے ہیں، اور اس کے بعد وہ ان کو لگتا ہے کہ جی ریپلیس کر دیا جائے گا۔ کچھ لوگ عورتوں کو ریپلیس کرنے کے چکر میں، کچھ مردوں کو ریپلیس کرنے کے چکر میں، اور یہ بھول گئے ہیں کہ ایک دوسرے کو، یہ انڈسپینسیبل ہے، یہ لازم و ملزوم ہے، ان کے بغیر نہ پروڈکشن نہ بڑھائی جا سکتی ہے، اور نہ ہی انسانوں کو ایک دوسرے کو کمفرٹ کیا جا سکتا ہے۔ تو ہوا یہ کہ اب ہم نے اتنا دور ایک دوسرے کو کر دیا کہ اب ہم تمام چیزیں، کوئی فون کے اوپر، کوئی لیپ ٹاپس کے اوپر، کوئی اپنے آئی پیڈس کے اوپر، اور کچھ جو ہیں وہ اس طرح لوگوں نے، اور گیمز بھی دنیا میں دوسرے لوگوں کے ساتھ، اب گیمز بھی وہ آ گئی ہیں جو اکیلے میں نہیں کھیلتے، ساتھ بیٹھ کے کھیلنے کے بجائے اب دنیا کے دوسرے کونے میں کسی بندے سے کھیل رہے ہوتے ہیں۔ اسی طرح لوگ آپس میں دوستیاں بھی کر لیتے ہیں، اسی طرح شادیاں رشتے بھی ہو جاتے ہیں، اور پھر بہت سارے مسائل پیدا ہو جاتے ہیں، کیونکہ بیسک ہیومن انٹریکشن تو ہوا بھی نہیں، اور لوگ انسانوں کے ساتھ نہیں چل پاتے۔ وہ اپنے، دیکھیے میں خود اس بات کی ایگزامپل ہوں، میرے ارد گرد 99% لوگ جو کہ بہت کوالیفائڈ ہیں، بہت پڑھے لکھے لوگ ہیں، لوگ ان کے ساتھ ملنے کے لیے، بیٹھنے کے لیے، شادیاں کرنے کے لیے ترستے ہیں، اور ان کے ساتھ دوستیاں کرنے کے لیے، ان کے ساتھ بزنس کرنے کے لیے، لیکن آپ یقین کریں ان میں سے کوئی بندہ، 99 کہہ رہا ہوں، 1% نکال رہا ہوں، میں اپنی زندگی کے تمام لوگوں کو جن کو پچھلے 30-40 سال میں ملا ہوں، ان کے ساتھ کوئی بندہ نہ رہ سکتا ہے لمبا، نہ کام کر سکتا ہے، کیونکہ وہ مسائل ہی ختم نہیں ہوتے، وہ چھوٹی چھوٹی باتوں کو لے کے بیٹھ جاتے ہیں، پرانی بچپن کی چیزیں ابھی تک ہیل نہیں ہو پائی ہیں، بیسک جو ان کو اپنے بارے میں انفارمیشن جو ہے، اور کوشچن تک نہیں پوچھنا چاہتے لوگ، وہ ہر وقت ٹانگ دوسرے پہ رکھنے کے لیے، جو کام ان کو نہیں آتا اس کے بارے میں بھی سوال نہیں پوچھنا چاہتے، بلکہ فرم ہو کے اپنے آپ میں انہوں نے دماغ میں چیزیں کریٹ کی ہوئی ہیں، جس کی وجہ سے بہت مسائل ہو جاتے ہیں۔ لوگوں سے دوستی رکھنا اتنا مشکل ہو گیا، جاب رکھنا، بزنس کرنا، اپنے باس کے ساتھ لوگوں کی عجیب قسم کی کوئی ریکوائرمنٹس ہیں جو وہ پوری نہیں کر پا رہا، امپلائیز کے ساتھ کوئی ایسی ریکوائرمنٹ ہے جو وہ بیچارے نہیں پوری کر پا رہے ہیں، اس کے علاوہ دوستی میں لوگ، ٹی وی ایک بندے، دو بیسٹ فرینڈز ٹی وی نہیں دیکھ سکتے ساتھ، کو ایک چینل چاہیے، دوسرے کو دوسرا چاہیے، کوئی صبر بھی نہیں کر رہا، اور دوسرے میں بھی اتنا احساس نہیں ہے کہ اس کو بھی چیک آؤٹ کر لے کہ بھائی وہ کیا چاہتا ہے، یا اس وقت وہ کر لے، بعد میں وہ دیکھ لے، یا اپنے اپنے ٹی وی کر لیں۔ اور اس کے بعد ایک گھر میں رہنے والوں کے جو مسائل ہیں، پریشانیاں ہیں، وہ سب بچوں میں ٹرانسلیٹ ہو رہی ہیں۔ تو یہ سارے مسائل اور تکلیفیں، پریشانیاں، جب آپ جب خود کے ساتھ نہیں چل پا رہے، تو اندر سے ہمیں پتہ ہے کہ نہ کوئی ہمارے ساتھ چل پا رہا ہے، نہ ہم کسی کے ساتھ چل پاتے۔ اور یہی پرانے زمانے کی فیملی سسٹم ہوا کرتا تھا، جس میں تمام لوگوں کے ساتھ چلتے بھی تھے، گھر کا ایک ایم بھی ہوتا تھا، اور تمام لوگ اس کے حساب سے چلتے تھے، اس کے حساب سے سزا و جزا بھی ہوتی تھی، یو نو کیرٹ اینڈ اسٹک کا کانسیپٹ بھی ہوتا تھا، تو لوگ چل بھی جایا کرتے تھے۔ لیکن اب کیونکہ کوئی کسی کو کچھ کہہ نہیں سکتا، کوئی کسی کی کوئی مانتا نہیں ہے، جس آدمی کو جو کام آتا ہو، جس کی وجہ سے آپ اس کے گرویدہ ہیں، اس کی وہ بات بھی آپ نہیں سننا چاہتے، اس کی ایکسپرٹیز بھی آپ نہیں لینا چاہتے، اور اپنے ذہن سے زبردستی آپ کام کرنا چاہتے ہیں، اور پھر آپ کہتے ہیں جی میرا نقصان ہو گیا۔ رشتوں میں جو لوگ ایکسپرٹ ہیں، جن کے امیکولیٹ قسم کے انسانوں سے رشتے ہیں، ان سے کوئی رشتوں کے بارے میں نہیں پوچھتا کہ بھائی آپ یہ کام کیسے کر رہے ہیں۔ لکی آدمی سے کوئی نہیں پوچھتا کہ بھائی ہر دفعہ آپ ہی کیسے لکی ہو رہے ہیں۔ فائنینشیل جو ایکسپرٹ ہیں، ان سے کوئی نہیں پوچھتا کہ آپ کتنی فائنینشیل یو نو مینجمنٹ اتنی اچھی ہے، ہمیں بھی کوئی مشورہ دے دیں۔ ٹیکس والے لوگ ہیں، بیسٹ فرینڈز ہوتے ہیں، ان سے لوگ نہیں پوچھتا چھپانے کے چکر میں۔ لائر سے لوگ کام کے ٹائم کے وقت میں کوئی چیز نہیں پوچھتے۔ ڈاکٹرز خود نہیں بتا پاتے اپنی فیملی کو، نہ وہ پوچھتے ہیں، اور پھر مسائل کھڑے ہو جاتے ہیں۔ تو علم کا کوئی استعمال نہیں ہے، یہ 9 to 5 صرف پیسے کمانے کے چکر میں۔ انسان کو جب آپ نے منی میکنگ مشین بنایا، اور اس کو میننگ میکنگ مشین سے آپ نے ہٹایا تو یہ سارے مسائل پیدا ہوں گے, چاہے یہ اے آئی آئے یا نہ آئے. آگے کا جو زمانہ ہے یہ دن بدن مشکل ہوتا چلا جائے گا. کیوں؟ کیونکہ انسان انسان سے کنیکٹ نہیں کر پا رہا, اور ایک انسان کی اتنی خواہشات ہیں 50-60 سال کی عمر میں, جس میں سے 30-40 سال ہمارے گزر بھی جاتے ہیں, تو اگلے 15-20-25 سال کے لیے ہم عذاب اتنا چاہتے ہیں اور سوچتے ہیں اور اتنا وری کرتے ہیں اور اتنا اگلے بندے کے وی آر بریدنگ ڈاؤن دی نیکس, اور اس طرح لوگوں کو ہم ڈیل کرنا چاہتے ہیں کہ وہ بیچارے کچھ سنے سمجھ نہیں آ رہی کہ ہم کو کیا کرنا ہے. اور اسی طرح اچھے دل اور سب کے پاس یہ, میں تو بڑے نیت سے میں نے تو اس کی ہیلپ کی. ارے بھائی وہ اس ہیلپ کے قابل بھی تھا یا نہیں, اس کو یہ پرٹیکولر ہیلپ آپ سے چاہیے بھی کہ نہیں, اور سچ بول کر سیدھی بات بھی کوئی نہیں کرنا چاہتا. اور اس کے بعد جھوٹ کے اوپر رشتے بنائے ہوئے ہیں. ہم ایک ہر بندے نے اپنے ذہن میں نا ایک اپنا ایوٹار بنایا ہوا ہے جو بڑا زبردست ہے, اور وہ ایسا زبردست ہے کہ وہ کسی کے کسی کام کا نہیں ہے وہ, لیکن وہ اپنے اندر زبردست بھی ہے اور کوئی دھیلے کا کنٹریبیوشن بھی وہ نہیں کر سکتا, نہ بزنس میں, نہ جاب میں, نہ گھر میں, نہ رشتے میں, لیکن اس جیسا کوئی اور ہے نہیں. اور سب کا رب سے بہترین رشتہ ہے, کمال, ان جیسا کوئی بھی نہیں. اور ان کو پھر ایک اور کمال بندہ چاہیے, وہ کمال بندہ جو ان سے کمپیٹیبل ہو, جس کے ایکچوئل میں وہ قابل نہیں ہوتے. تو یہ ساری ایکویشنز ویسے ہی تکلیف اور پریشانی کی طرف جا رہے ہیں, اس سے اے آئی کا کوئی تعلق نہیں ہے. ہمارا ایک چھوٹا سا کام ہے, میں آپ کو ایگزامپل دیتا ہوں, ریڈیو کا ایک چھوٹا سا ہمارا کام ہے. ہمارے ارد گرد بہت سارے ایف ایم اسٹیشن ہیں, اے ایم اسٹیشن ہیں. اب دنیا جو ہے وہ ساری کی ساری گلوبل ولیج ہے, تو تمام ریڈیو اسٹیشنز کو اگر لکھ لیا جائے, کہیں سے بھی کوئی ریڈیو اسٹیشن کھل جائے, اس اسٹیٹ میں کھل جائے, اس شہر میں کھل جائے, ہمارے ساتھ والے دفتر میں کھل جائے, آفس بلڈنگ میں کھل جائے, مجھے ککھ فرق نہیں پڑتا. میرا ایک کام ہے, میں اس کام کو کسی مقصد سے, کسی ویژن کے اوپر چلاتا ہوں. اس میں کام کرنے والے لوگ کسی مقصد سے یہاں آتے ہیں. ادھر کسی کے کوئی کمپلیکسز کو کہ کوئی ڈرٹی کلوتھس جو ہمارے کلوتھز ہیں ان کے دھونے کی کوئی جگہ نہیں ہے. ہم تمام لوگ مختلف مذاہب, مختلف رنگ نسل سے بھی اگر ہیں, کمیونٹیز سے بھی مختلف ہم اگر رکھتے ہیں تعلق اپنا, تو یہاں پر یہاں سب محمود و یاز میں سب برابر ہیں. مرد ہیں یا عورت ہیں, غلط کام کریں گے اس کی ایک سزا ہے, اچھا کام کریں گے اس کی ایک جزا ہے, اس کا ایک ریوارڈ ہے. کوئی فیورٹ نہیں ہے, جو اس کنٹریبیوٹ کر رہا ہے اس مقصد کی طرف وہی ہم سب کا فیوریٹ ہے. جو اس کے خلاف جاتا ہے, اگر وہ یہ سمجھتا ہے کہ میں نے پہلی دفعہ دوسری دفعہ چھوڑ تو چانس دیتا ہوں میں, جیسے اپنے گھر میں دیتا ہوں, جیسے خود کو دیتا ہوں, ویسے آپ کو بھی دیتا ہوں. تیسری دفعہ میں کسی کو چانس نہیں دیتا زندگی کے اس موقع پہ آ کے, کیونکہ کچھ لوگ جو ہیں وہ بالکل بچپن میں کسی سیانے نے ایک مثال سے, جس کو جو اب لوگوں کو بہت بری لگتی ہے لیکن وہ صحیح مثال تھی, کتے کی دم کو 100 سال بھی نلی میں ڈال کے رکھیں تو وہ ٹیڑھی ہی رہتی ہے اگر وہ ٹیڑھی ہے, اور جو چیز سیدھی ہے وہ سیدھی ہے. تو یہ مثال اتنی اچھی ہے کہ کسی صحیح بندے نے سچ بتائی تھی, لیکن آج کل کے زمانے میں کیونکہ یوفیمزم اور یہ اور وہ اور عجیب عجیب قسم کے ہمارے ڈرامے ہیں, لیکن جو بات جیسے میں دیکھتا ہوں, سوچتا ہوں, سمجھتا ہوں, اینڈ رزلٹ ہمیشہ وہی نکلتے ہیں. 20 سال ہو گئے مجھ کو, ایک بندے نے سرپرائز نہیں دیا, جس کے بارے میں جیسے سوچتے ہیں, جیسے سمجھتے ہیں, جو ایونٹس آر لیڈنگ اپ ٹو اے سرٹن کنکلوژن. ہیومن بینگز, دیئر نیچر, دے آر لیڈنگ اپ ٹو سم تھنگ وچ بیکمز دیئر فیٹ. دیٹس ایگزیکٹلی ہاؤ اٹ از. اور جتنے آپ ہوش میں رہیں گے, انسان ہونے کی کیفیت آپ پر زیادہ طاری رہے گی اور حیوانیت کی کم سے کم رہے گی, اتنا آپ رشتے, معاملات, حالات میں کنڈیوسو, فیسیلیٹیٹر ہوں گے, آسانی پیدا کریں گے تو لوگ آپ کے ساتھ آئیں گے. آپ اگر سونے کے بھی بنے ہیں, آپ اگر معلم الاول بھی ہیں, ٹھیک ہے, معلم الاول, معلم ٹیچر, اول پہلا, پہلا ٹیچر, یعنی کہ آپ اگر ارسطو بھی ہیں نا تو, یا سقراط بھی ہیں, تو کسی سے آپ کو کچھ فائدہ نہیں ہوگا, آپ صرف تکلیف اور پریشانی دیں گے لوگوں کو. ایک انوائرمنٹ کو کریٹ کرنا, انڈیویجولی ایک انوائرمنٹ کو کریٹ کرنا, امیڈیٹ فیملی میں ایک انوائرمنٹ کو کریٹ کرنا, ایکسٹینڈیڈ فیملی میں انوائرمنٹ کریٹ کرنا, آرگنائزیشن میں انوائرمنٹ کریٹ کرنا, اٹس اے سلو پروسیس. لائک مائنڈیڈ لوگ آپ کو آرام آرام سے مل جائیں گے. جلدی کرنے کی, پاگل ہونے کی, زور زبردستی کرنے کی, ڈیسپریٹ ہونے کی, نیڈی پلے کرنے کی, یا جو چیزیں آپ کو چاہیے وہی کہہ کے کہ مجھے نہیں چاہیے, مجھے نہیں چاہیے کہہ کر, یا میرا تو یہ مقصد نہیں تھا, یا میں تو یہ نہیں کہنا چاہ رہا تھا یا رہی تھی, اس ڈرامے سے آپ باہر نکلیں, ٹو دا پوائنٹ اسٹریٹ بات کریں جو چیز آپ کو چاہیے. بازار جاتے ہیں تو کیا اس کے ساتھ آپ اتنے ڈرامے کرتے ہیں, ट्रांजैक्शन होती है, ये चीज़ दे दीजिए, ये चीज़ ले लीजिए। रिश्तों में भी आप इसको सिंपल जितना रखेंगे उतना आसान होगा। रब के साथ भी मामलात को अपनी मर्जी पर रब को चलाने की और दीन को चलाने की कोशिश करने के बजाय, जिसने आपको पैदा किया है और जिसने ये चीज़ आपके लिए बनाई है उस पर ध्यान दें, ज़िंदगी आपकी बहुत आसान हो जाएगी।
3: जी, मैं इस पर यह भी कहूँगी कि हमने आज पीटरी डिश में मीट प्रोड्यूस कर लिया है, यानी बायोलॉजिकली, तो जब वो बियॉन्ड बर्गर्स और वो बने, तो इसी तरह क्या, मतलब मैं सिर्फ एक फर्जी सवाल है ये कि अगर हम बायोलॉजिकल बॉडीज दे देंगे एआईज को, और जिस तरह आज हमारे दरमियान रिसर्चर साइंटिस्ट आलिम मौजूद हैं और अमीर उमरा मौजूद हैं, तो जो निचला तबका है उसको हम, मतलब उसको हम घटिया सुनते, घटिया मानते हैं या घटिया नजर से देखते हैं। डोंट यू थिंक कि एआई के पास इतनी इंटेलिजेंस होगी और इतना पावर होगा कि अगर वो बायोलॉजिकल बॉडी में आ गए तो वो इंसानों को भी उसी नजर से देखेंगे जो बड़े लोग देखते हैं जो छोटे लोगों को, और क्या उसके अंदर बहुत ज्यादा डिफरेंस बढ़ता जाए? डू यू थिंक कि एक जमाना ऐसा आएगा या इससे पहले ही ये सब चीजें दरम बरम हो जाएंगी?
0: देखिए, इसमें आपके दो सवाल आते। पहले ये तो आपने कहा कि आर्टिफिशियल जो है ना मीट जैसे पैदा कर लिया गया है। अब ये जब इस किस्म की कोई भी चीज जब आर्टिफिशियल पैदा कर ली जाती है, तो साइंस हमें ये बावर कराने की कोशिश करती है कि जो बियॉन्ड बर्गर बनाया गया है वो एग्जैक्टली बर्गर की तरह लगता है, टेस्ट भी करता है मीट की तरह, लेकिन वो उसमें वो तमाम चीज़ें जो कि आर्टिफिशियली बनाई गई हैं वो कभी भी बॉडी उनको उस तरह एक्सेप्ट नहीं करती। नंबर जब ये निकालते हैं कि इसमें हमने इतने प्रोटीन डाल दिए, इतना हमने इसमें कार्ब्स डाल दिए, इतना हमने फलां डाल दिए, ये सारे नंबर्स ठीक हैं क्योंकि ये किसी कानून के तहत, फार्मूला के तहत निकाले जाते हैं। लेकिन फिर ये कहते हैं, यही डॉक्टर्स, यही लोग सब तमाम ये कहते हैं कि जी ये जो एक रेगुलर मुर्गी का अंडा होता है, ये इसके अंदर एग्जैक्टली वही तमाम चीज़ें जो कि एक पैस्चर रेस्ड ऑर्गेनिक एग के अंदर होता है। तो क्या फिर लोग पागल हैं जो $10 का के 12 अंडे खरीद रहे हैं और दूसरी तरफ $1.50 या $2 के वो 12 अंडे खरीद रहे हैं? यू गेट वॉट यू पे फॉर। तो अगर हम समझना शुरू करें इन तमाम चीज़ों को कि इन तमाम चीज़ों की बहुत वैल्यू होती है। डॉक्टर्स, एक सर्टन अमाउंट, जब आप एक हेल्दी फैट और एक अनहेल्दी फैट, कैलोरीज वही होती हैं लेकिन बॉडी उसको कैसे प्रोसेस करती है, इन तमाम चीज़ों को देखा जाता है। फिर फैड्स शुरू हो जाते हैं, एकदम बिलियंस ऑफ डॉलर जब इन्वेस्ट होते हैं कि यू नो एक इंडस्ट्री की तरफ से, तो लोग जो हैं वो वीगन होने की तरफ या वेजिटेरियन होने की तरफ या किसी और तरफ शुरू हो जाते हैं, और ये फिर एक डिबेट चल जाती है, और उसके बाद लोग इस पर ऐसे डिबेट कर रहे होते हैं। उस दिन एक मैं आपको एग्जांपल भी थोड़ी सी बताऊंगा, हम जकूजी में बैठे हुए थे तो वहाँ एक दो मेहरबान लोगों के साथ हमारी क्या डिस्कशन हुई, और कई जो नए लोग के बच्चे हैं वो बात करते हुए भी डरते घबराते हैं क्योंकि यहाँ पे हर बंदों कहते हैं जी आप अपने साइकोलॉजिस्ट से बात कर लीजिएगा इन चीज़ों के बारे में। ठीक है, तो एक तो ये जो हमें जो भी बावर कराने की कोशिश करते हैं, पहले कहते थे जी मार्जरीन बड़ी अच्छी चीज़ है, बाद में कहा जी नहीं वो नहीं ठीक। दवाइयाँ गोलियाँ वो देते हैं जो कहते हैं ये परफेक्ट है, और बाद में कहते हैं अगर इससे कैंसर हो गया तो आप हमें बताइए, हम सू करते हैं। तो ये प्रोग्रेसिव डिस्कवरी ऑफ वंस इग्नोरेंस है, स्लो एंड ग्रेजुअली आपको आहिस्ता आहिस्ता एक प्रोसेस है पूरा इवॉल्व करने का, जिसमें इंसान बहुत सारी गलतियाँ करता है, और यू नो बिलियनर्स को और इंडस्ट्री को पकड़ने वाला कोई होता नहीं, जिस तरह ये पैसे इंजेक्ट कर रहे होते हैं सिस्टम के अंदर, तो यू नो दे कैन गेट अवे विद इट, लेकिन नुकसान हो जाते हैं। इसलिए हमको ख्याल रखना है कि हमको मॉडरेशन में चीज़ें करनी है, और एक अच्छी क्वालिटी की चीज़ जो है वो हमने खाने, और नेचुरल और ऑर्गेनिक जितना हम हो सकते हैं उतना रहना है। नेचर से जितना करीब रहेंगे उतनी आपकी ज़िंदगी आसान रहेगी। अब ये दूसरी बात कि अगर वो बायोलॉजिकल एआई जो है वो बायोलॉजिकल फॉर्म में आ जाती है तो क्या वो ह्यूमन बीइंग्स को इस तरह रिप्लेस कर सकते हैं? एक हद के बाद वो नहीं कर सकते। इन जितना मर्जी डाटा आप किसी को दे दें, ठीक है, इंसान कितना दिमाग इस्तेमाल करके किसी मुल्क का कॉन्स्टिट्यूशन बनाता है जिसके ऊपर वो मुल्क चल रहा होता है, फिर कुछ अरसे के बाद जब वक्त बदलता है, हालात बदलते हैं, तो उसकी अमेंडमेंट्स की जाती हैं, उसके भी एक प्रोसेस है, एक तरीक़ेकार है, और फिर उस अमेंडमेंट्स की भी फर्दर अमेंडमेंट्स की जाती हैं क्योंकि अनफोर्सीन आगे आने वाले हालात, मामलात, वाकयात, रिक्वायरमेंट्स क्या हैं, उसके लिए चीज़ों को चेंज किया जाता है। बिल्कुल इसी तरह अगर بہت خوبصورت مرد آپ نے بنا لیا, زبردست جو ہے, یو نو ویژولی بہت خوبصورت ہے, استھیٹکلی بہت خوبصورت ہے. اب مرد ہے یا عورت ہے, بہت کمال ہے, تو چارج کس چیز سے ہو رہا ہے؟ وہ چارج ہی جب اس کو نہیں مل رہا ہے, ایک وقت کے بعد وہ مشین بن جائے گا دوبارہ سے. تو بالکل اسی طرح یہ آپ کا بات ہے کہ یہ جو کیونکہ ہم یو نو وی لک ڈاؤن اپون پیپل جو کہ لوگوں کی کوئی یو نو اچیومنٹس نہیں ہوتی یا جن کی کوئی فزیکل مینٹل اسٹرینتھس نہیں ہوتی یا کوئی ایسی ابلٹیز یا وہ ایسیٹس نہیں ہوتے, تو ہم بھی ان کو اس نظر سے دیکھتے ہیں. تو کیا اے آئی کے جو آگے انہینسڈ روبوٹکس جب شروع ہوں گی تو اس میں وہ لوگ ہمیں بھی ایسے ڈاؤن لک ڈاؤن اپون کریں گے؟ فزیکلی تو مطلب ایک لوہے کی بنی ہوئی چیز, الومینیم کی بنی ہوئی چیز اور ایک یو نو ہڈ ماس کا بنا ہوا جو بندہ ہے, اس کے بیچ میں کوئی کمپٹیشن ہے نہیں, لیکن بنایا اسی کے برین نے ہے اس کا. ایک چیز جو مگ اپ کی ہوئی ایک چیز یا اس کے سسٹم کے اندر ہے, وہ بڑی جلدی ریپروڈیوس تو کر سکتی ہے, لیکن جب سچویشنز آئیں گی, چیزیں آئیں گی. اسی لیے تو کہتے ہیں نا کہ ایک انتہائی سوفسٹیکیٹڈ گن جس کے لیے لوگ مر رہے ہوتے ہیں کہ جی یہ جرمن گن ہونی چاہیے, امیرکن گنز ہونی چاہیے, اور یہ میٹلرجی میں اسٹرانگ ہیں, ایکوریسی میں یہ ہیں, فلاں ہیں, اس کے بعد اس کی جو ہے نا بہت ساری اور چیزیں ہوتی ہیں گنز کے بارے میں. تو اب وہ میٹر کر رہا ہے یا پھر اگر یہ کیوں ہوتی ہیں, اٹس ناٹ دا گن, اٹس دا مین بیہائنڈ دا گن دیٹ میٹرز, کیونکہ آخر میں بات ہمیشہ مین یا وومن پہ آ جائے گی. تو گھبرانے یا ڈرنے یا کسی بھی ایسی چیز کی ضرورت نہیں ہے, ہم نے اپنی ایک جگہ بنانی ہے. انسان عورتوں سے دیکھیں, وہ آپ نے اکثر دیکھا ہوگا جس عورت کی یا مرد کی ڈیورس ہو جاتی ہے نا, اس کے ارد گرد کا جو کلوز سرکل ہوتا ہے نا, وہ شروع میں تو بڑے سمپتھیٹک ہوتے ہیں اور بعد میں سب کو غش پڑنے لگ جاتے ہیں کہ یہ لیڈی جو ہے اچھی قبول صورت یا اچھی شکل و صورت کی ہے, یا یو نو بہت اچھی ہے, مینرزم بڑا اچھا ہے, کمیونیکیشن بڑی اچھی ہے, ایک مس ہے اس کے ساتھ ہو گیا. سب سے پہلا ٹینشن جو دوسری اس کی بیسٹ فرینڈ کو ہوتی ہے نا, وہ اپنے شوہر کو اس سے دور کریں. میں آپ کو کچھ ایسی ریالٹی کی باتیں بتاتا ہوں جو آپ لوگوں نے یو نو سب نے ایکسپیرئنس کیا ہوا, لیکن آپ بولیں گے نہیں, آپ یہ سارے راز قبر میں لے کے جائیں گے, کیونکہ وہاں میرا خیال ہے کوئی حساب کتاب ہے ایسا جس میں وہ انٹیلیجنس ٹیسٹ ہوگا آپ کا, یا آپ نے ووٹوں میں کھڑا ہونا ہے, اور یو نو بہیو ہم ایسا کرتے ہیں اور پھر ہم الیکشن میں بھی نہیں کھڑے ہوتے. لیکن یہ میرے بہت سارے لوگوں, ہنڈریڈز آف دا اسٹوریز دیٹ آئی ہیو, وہ اسی طرح کے ہیں. اور اسی طرح کو مرد اس طرح کا ہے جو یو نو اسٹینڈ آؤٹ کرتا ہے گروپ کے اندر, تو وہ اگر اس کی ڈیورس ہو گئی ہے تو باقی لوگ اپنی بھابھیاں ان کی جو ہیں اور باقی چیزیں, حالانکہ ان کی طرف نہ ایسا کسی کا دھیان ہوتا ہے نہ ایسی کوئی بات ہوتی ہے, لیکن لوگوں کو آپت دھاپی پڑ جاتی ہے. سو یہ تب ہوتا ہے جب آپ نے اپنا کام نہیں کیا ہوتا. کوئی بھی انسیکیورٹی صرف تب آپ کے دل میں گھر کرتی جب آپ نے اپنا کام نہیں کیا ہوتا, یا آپ نے ایک سسٹم نہیں بنایا ہوتا, یا آپ اپنے پارٹنر کو جانتے نہیں ہوتے کہ وہ کیا اس میں ایسی چیز ہے کہ جس کی وجہ سے وہ آپ کا پارٹنر اور ابھی تک ہے. یہ شاخ نازک پہ جو ہم نے آشیانے بنائے ہوتے ہیں, جس کو ہم گھر سمجھتے ہیں, جس کو ہم رشتے سمجھتے ہیں, جس کو ہم بزنسز سمجھتے ہیں, ہم کو یہ کھیل نہیں کھیلنا بھیا. یہ کھیل مطلب ارد گرد ہر بندہ کھیل رہا ہے اور وہ بے انتہا مزریبل ہے. زرد رنگ کے پیلے شکلوں والے وہ بھائی جان جنہوں نے ایک سوسائٹی میں کسی ایک سٹیٹس کو کوالیفائی کرنے کے لیے اور اپنے آپ کو ایک پیڈسٹل پہ رکھنے کے لیے اتنا بڑا ٹاسک جو ہے نا, انسرماؤنٹیبل قسم کا, ایک پہاڑ جو چڑھا ہی نہیں جا سکتا, اپنا ٹاسک لے لیا ہے اور وہ مرے چلا جا رہا ہے. اور ان بچوں کے لیے جو اس نے سوسائٹی کے لیے پیدا کی, اور اس کے بعد اب اس کے فنڈز, پہلے تو ایجوکیشن پہ اس کی جان جاتی تھی, اس کے بعد اس نے وہ کر لیا ہے, اب وہ بچے اس کے بارے میں کیا سوچتے ہیں, یا اس کو